प्रधानमन्त्री नरेन्द्र मोदीले आजबाट लागू भएको वृहत आर्थिक तथा व्यापार सम्झौता र सामाजिक सुरक्षा सम्झौता भारत ब्रिटेनको साझेदारीको महत्वपूर्ण क्षण भएको बताउनुभयो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलको सामाजिक सञ्जाल पोस्ट शेयर गर्नुहुँदै श्री मोदीले उक्त कुरा बताउनु भएको छ। प्रधानमन्त्रीले भन्नुभयो, यो सम्झौताले भारतका किसानहरू, उद्यमीहरू र सूक्ष्म, साना र मझौला उद्यमहरूलाई नयाँ प्रेरणा दिनेछ र धेरै महत्वपूर्ण क्षेत्रहरूलाई ब्रिटेनको बजारमा बलियो पहुँच प्राप्त गर्न मद्दत गर्नेछ। यसबाट प्रविधि, व्यावसायिक सेवा र नवप्रवर्धनका क्षेत्रमा पनि सहयोग सुदृढ हुने प्रधानमन्त्रीले बताउनु भएको छ। यसले दक्ष भारतीय प्रतिभाहरूको आन्दोलनलाई पनि बढावा दिनेछ। श्री मोदीले सामाजिक सुरक्षा सम्झौताले ब्रिटेनमा अस्थायी रूपमा काम गर्ने भारतीय पेशेवरहरूलाई अमूल्य सहयोग प्रदान गर्ने र भारतीय उद्यमको प्रतिस्पर्धात्मकतालाई बलियो बनाउने बताउनु भएको छ। उहाँले भन्नुभयो, यो क्षणले भारत र ब्रिटेन बीचको विश्वास र व्यापार, प्रविधि, लगानी र नवप्रवर्धनद्वारा सञ्चालित प्रगतिशील साझेदारी निर्माण गर्ने उनीहरूको संकल्प प्रतिबिम्बित गर्दछ। प्रधानमन्त्रीले भारत र ब्रिटेनले साझा समृद्धिका लागि मिलेर काम गरिरहने बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारत ब्रिटेन वृहत आर्थिक तथा व्यापार सम्झौता आजदेखि लागू भएको बताउनुभयो। यो सम्झौताले भारतको आर्थिक वृद्धि र विश्वव्यापी साझेदारीलाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदमको संकेत गर्दछ। सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले भन्नुभयो, सम्झौताले निर्यातलाई बढावा दिनेछ, सूक्ष्म, साना र मझौला उद्यमहरूको लागि नयाँ अवसरहरू सृजना गर्नेछ, भारतीय उद्योगहरूलाई सहयोग गर्नेछ र ब्रिटेनमा काम गर्ने पेशेवरहरूलाई फाइदा पुर्याउनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। भारत र ब्रिटेन बीचको द्विपक्षीय व्यापार सम्बन्धमा महत्वपूर्ण उपलब्धिमा चेन्नईस्थित युके उप उच्चायुक्त डाक्टर सुतापा चौधरीले आज भारत ब्रिटेन वृहत आर्थिक तथा व्यापार सम्झौता अन्तर्गतको पहिलो निर्यात खेपलाई विदेश व्यापार महानिर्देशालयका अधिकारीहरूसँग झण्डा देखाएर प्रस्थान गराउनुभयो। यो सम्झौताले दुवै देशका नागरिकलाई ठोस आर्थिक फाइदा पुग्ने अपेक्षा गरिएको छ। चेन्नईमा आयोजित कार्यक्रममा बोल्दै डाक्टर चौधरीले भारत ब्रिटेन वृहत आर्थिक तथा व्यापार सम्झौताले नयाँ बजार अवसरहरू खोल्ने र आन्तरिक अर्थतन्त्रका संवेदनशील क्षेत्रहरूको सुरक्षा बीच सन्तुलन कायम गरेको बताउनु भएको छ। भारत र ब्रिटेन बीचको ऐतिहासिक व्यापक आर्थिक तथा व्यापार सम्झौता आज बिहान हैदराबादबाट पठाइएको थियो। यस अवसरमा कृष्ण आदित्य, विशेष सचिव उद्योग विभाग तेलङ्गाना डाक्टर सम्पत कुमार, अतिरिक्त निर्देशक भवनी श्री उपायुक्त र प्रमुख लगायत धेरै वरिष्ठ अधिकारीहरू उपस्थित थिए। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले आज स्वतन्त्रता सेनानी राजनेता के कामराजको जयन्तीमा श्रद्धाञ्जली अर्पण गरे। सोसियल मिडियामा एक पोस्ट गर्दै उपराष्ट्रपतिले उहाँ भारतीय राजनीतिको महान नेताहरूमा एक भएको बताउनुभयो। उहाँले भन्नुभयो, कामराज सादगी, इमान्दारी अनि निस्वार्थ जनसेवाको प्रतीक थिए। प्रधानमन्त्रीले भन्नुभयो, के कामराज भारतको स्वतन्त्रता आन्दोलनको एक मजबुत स्तम्भ अनि एक असाधारण सार्वजनिक व्यक्तित्व थिए। श्री मोदीले भन्नुभयो, उहाँले आफ्नो जीवन राष्ट्र निर्माणमा समर्पित गर्नुभयो अनि शिक्षा, समावेशी विकास र वञ्चितहरूको कल्याण जस्ता क्षेत्रप्रति उहाँको अटुट प्रतिबद्धताले पीढ़ीलाई मार्गदर्शन गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शुक्रबार पन्जाब भ्रमणमा जानुहुनेछ। यस अवसरमा उहाँले जालन्धर कन्टेन्मेन्ट रेलवे स्टेशनको उद्घाटन गर्नुहुनेछ अनि अमृत भारत स्टेशन योजना अन्तर्गत पुनर्निर्मित 74 अन्य रेलवे स्टेशनहरूलाई निधिहरूले सदनमा कोलाहलपूर्ण दृश्यबाट होइन, अर्थपूर्ण बहस र तर्कपूर्ण छलफलबाट आफ्नो पहिचान स्थापित गर्ने बताउनु भएको छ। उहाँ राजस्थान विधानसभाको 75 वार्षिक उत्सव मनाउन आयोजित अमृत महोत्सवको भागको रूपमा आयोजित विधायी गौरव यात्रा कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। उहाँले राजस्थानमा लोकतान्त्रिक संवाद र विचार विमर्शको समृद्ध परम्परा रहेको उल्लेख गर्नुभयो। विधानसभालाई लोकतन्त्रको विद्यालय भनेर वर्णन गर्नुहुँदै श्री बिरलाले भन्नुभयो, सरकारले जनप्रतिनिधिहरूले

0: गरेको आलोचनालाई गम्भीरतापूर्वक लिनुपर्छ किनकि उहाँहरू मार्फत नै जनताका वास्तविक मुद्दाहरू प्रकाशमा आउँछन्। उहाँले पारदर्शिता र जवाबदेहिता समयको आवश्यकता हो भन्ने कुरामा पनि जोड दिनुभयो। भारतको अध्यक्षतामा 2026 को 12 ब्रिक्स श्रम तथा रोजगार मन्त्रीहरूको बैठक हैदराबादमा सुरु भएको छ। केन्द्रीय मन्त्री डाक्टर मनसुख मण्डविया र राज्यमन्त्री शोभा करन्तलाजेको अध्यक्षतामा भएको यो उच्चस्तरीय छलफल सामाजिक सुरक्षा प्रवर्धन कार्यबलमा महिला सहभागिता बढाउने विश्वव्यापी सेवाको मूल्याङ्कन गर्ने र गिग र प्लेटफर्म श्रमिकहरूको लागि डिजिटल प्रविधिको उपयोग गर्ने जस्ता विषयहरूमा केन्द्रित छ। यो समाचार युट्युबमा एटएआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले केन्द्र सरकारले आयुर्वेद र योगलाई नयाँ ऊर्जाका साथ विश्वव्यापी मञ्चमा स्थापित गरेको बताउनु भएको छ। भारत र ब्रिटेन बीचको एक मुक्त व्यापार तथा आर्थिक सम्झौता आजदेखि लागू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आजबाट लागू भएको वृहत आर्थिक तथा व्यापार सम्झौता र सामाजिक सुरक्षा सम्झौता भारत ब्रिटेनको साझेदारीको महत्वपूर्ण क्षण भएको बताउनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले जनप्रतिनिधिहरूले सदनमा कोलाहलपूर्ण दृश्यहरूबाट होइन अर्थपूर्ण बहस र तर्कपूर्ण छलफलबाट आफ्नो पहिचान स्थापित गर्ने बताउनु भएको छ। अनि भारतको अध्यक्षतामा 2026 को 12 ब्रिक्स श्रम तथा रोजगार मन्त्रीहरूको बैठक हैदराबादमा सुरु भएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: यो प्रसारण हो आकाशवाणीको एफएम 103.5 मेगाहर्जको तरंगमा र अब सुनौ लोकगीत नरेन्द्र गुरुङ अनि साथीहरूको आवाजमा।

0: सांग हो अब प्रादेशिक समाचार अलीशा खवस बाटा सुनो होस मुख्य समाचार पश्चिम बंगाल सरकारले जीटीए को 2011 2026 राज्यका निकायहरूमा तथा कथित भ्रष्टाचारका आरोपहरूको जाँच गर्न एउटा न्यायिक समितिको गठन गरेको छ केन्द्रीय गृहमन्त्री अमित शाहले सिलगढ़ीमा शीर्ष सैन्य अधिकारीहरू बीएसएफ एसएसबी र पुलिसका महानिर्देशकहरूका साथ चिकन नेक सुरक्षा समीक्षा बैठक गर्नुहुनेछ भगवान जगन्नाथ रथ यात्रा भोलि दार्जीलिङ पहाड़ तराई डुवर्स सहित राज्यमा भव्य रूपमा निकालिनेछ राज्यमा वन मन्त्री मनोज उरावले सिलगढ़ी इको सेन्सिटिभ जोन क्षेत्रलाई 5 घटाएर 1 गरिने प्रस्ताव केन्द्र सरकारलाई पठाइने बताएका छन् टीएमसी नेत्री ममता ब्यानर्जीलाई ठूलो झट्का दिँदै एकदमै विश्वस्त मदन मित्राले राजीनामा दिएका छन् र फिफा वर्ल्ड कपको सेमी फाइनलमा आज राति अर्जेन्टिना र इङ्ल्याण्ड भिड्नेछन् अब समाचार विस्तारसित जीटीए सहित पश्चिम बंगाल भरि 2011 अवधिको संस्थागत भ्रष्टाचार छानबिन गर्न न्यायिक आयोग गठन गरिएको छ पश्चिम बंगाल सरकारले सार्वजनिक प्रशासनमा पारदर्शिता र जवाबदेहिता सुदृढ गर्ने उद्देश्य अन्तर्गत उच्च स्तरीय संस्थागत भ्रष्टाचार छानबिन आयोग गठन गरेको छ यस सम्बन्धी अधिसूचना 10 जारी भई 13 जुलाई 2026 कोलकाता गेजेटमा प्रकाशित भएको हो सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट
1: कोलकाता उच्च न्यायालयका अवकाश प्राप्त न्यायाधीश न्यायमूर्ति विश्वजीत बासुको अध्यक्षतामा गठित एक सदस्यीय न्यायिक आयोगले सन् 2011

0: 2026 सम्म राज्यका विभिन्न सरकारी विभाग निकाय तथा सरकारी अनुदान प्राप्त योजनाहरूमा भएको भनिएको संस्थागत भ्रष्टाचार, आर्थिक अनियमितता, घुस, जबरजस्ती असुली, अधिकारको दुरुपयोग तथा सार्वजनिक कोषको दुरुपयोगबारे अनुसन्धान गर्नेछ। यस आयोगको कार्यक्षेत्रमा जीटीएलाई पनि समावेश गरिएको छ। आयोगले शिक्षा, खाद्य तथा आपूर्ति, नगरपालिका र पञ्चायत, विपद व्यवस्थापन तथा राहत, आवास, मत्स्य उद्योग, सार्वजनिक निर्माण विभाग, भूमि तथा भूमि सुधार विभाग साथै जीटीए लगायतका निकायहरूको छानबिन गर्नेछ। यसै गरी प्रधानमन्त्री आवास योजना, मनरेगा, सय दिने रोजगार, मध्याह भोजन योजना, आपदा प्रबन्धन तथा पुनर्स्थापना कार्यक्रम लगायत केन्द्र र राज्य सरकारका विभिन्न कल्याणकारी योजनाको कार्यान्वयन तथा बजेट खर्चको पनि समीक्षा गरिनेछ। सुषमा तामाङ, आकाशवाणी खरसाङ।
1: केन्द्रीय मन्त्रीमण्डलले आज उत्तर प्रदेशमा राष्ट्रिय राजमार्ग 19 र वाराणसी रिङ रोड बीच 46 किलोमिटर भन्दा अधिक लामो 6 लेन ग्रीनफील्ड एलिभेटेड करिडोरको स्वीकृति दिएको छ। यसलाई हाइब्रिड एन्युटी मोडल मार्फत मंजूरी दिएको छ। यसले शहरी आवाजाही राम्रो हुनेछ। नयाँ दिल्लीमा आज मन्त्रीमण्डलको बैठकपछि सूचना अनि प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यस परियोजनाको जम्मा लागत 14,400 करोड़ रूपियाँ भन्दा अधिक छ। यो राष्ट्रिय राजमार्ग 19 र वाराणसी रिङ रोड बीच बिना रूकावट कनेक्टिभिटी दिन्छ, जसले शहरको रोड नेटवर्कमा भीड़ कम हुन्छ र शहरी आवाजाही सठीक हुनेछ। यस प्रोजेक्टको असर क्षेत्रमा यात्राको औसत समय लगभग 60 मिनटदेखि घटेर 20 मिनट हुनेछ। श्री वैष्णवले भन्नुभयो, यो परियोजना प्रमुख धार्मिक, शैक्षणिक र सांस्कृतिक स्थलहरूसम्म सम्पर्कलाई राम्रो बनाउनेछ। मन्त्रीमण्डलले 62,500 करोड़ रूपियाँ बजेटको साथमा मोबाइल फोन विनिर्माण योजनालाई पनि स्वीकृति दिएको छ। केन्द्रीय गृहमन्त्री अमित शाह 18 जुलाईको दिन 2 दिने पश्चिम बंगाल भ्रमणमा आउनुहुनेछ। 18 जुलाई बिहान बागडोगरा हवाई अड्डाबाट उत्तरकन्या प्रस्थान गर्नुहुनेछ। उत्तरकन्यामा भारतीय सेना प्रमुख, वायुसेनाका अधिकारीहरू तथा अन्य सैन्य अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गर्नुहुनेछ। यस बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि उपस्थित रहनुहुनेछ। यस बैठकमा चिकन नेक भनिने सिलीगुड़ी करिडोरको सुरक्षा उपायहरूबारे छलफल गरिनेछ। बंगलादेशको सीमावर्ती क्षेत्रमा बंगलादेश सेना र चीनको बढ़दो गतिविधि बीच सिलीगुड़ी करिडोरलाई अवैध किल्लाको रूपमा विकसित गर्ने दिशामा केन्द्र सरकारले ठूलो पाइला चालेको छ। राज्यमा भाजपा सरकार आएपछि सीमा सुरक्षाका लागि मुख्यमन्त्री शुभेन्दु अधिकारीको सरकारले बीएसएफलाई 172.6 किलोमिटर सिमानाको तार बन्दका लागि 1,024.75 एकर जमीन हस्तान्तरित गरिसकेको छ। श्री शाहले सिलीगुड़ी भ्रमण अगावै बीएसएफ, एसएसबी, राज्य पुलिस महानिदेशक, नागरिक प्रशासनका शीर्ष अधिकारीहरू सिलीगुड़ी आउनेछन् तथा बैठकमा भाग लिनेछन्। यस बैठकलाई ध्यानमा राख्दै चीफ अफ आर्मी स्टाफ जेनरल धीरज सेठ, पूर्वी कमानका जीओसी एनसी लेफ्टिनेन्ट जेनरल वीएम भूषण कृष्णन सिलीगुड़ी आइपुग्नु भएको छ। भगवान जगन्नाथको भव्य रथ यात्रा भोलि दार्जीलिङ, खरसाङ, कालेबुङ र सिलगढ़ी सहित राज्यका विभिन्न जिल्लाहरूमा भव्य रूपमा परम्परागत ढंगले आयोजित गरिनेछ। भोलि कोलकातामा आयोजित हुने रथ यात्रामा मुख्यमन्त्री शुभेन्दु अधिकारीले स्वयं सहभागिता गर्नुहुनेछ। यसै गरी सिलगढ़ीमा आयोजित रथ यात्राहरूमा पर्यटन मन्त्री शंकर घोष, वित्त राज्य र परिवहन राज्य मन्त्री आनन्दमय वर्मन, डुवर्सको रथ यात्रामा पार्वतीय मामिला राज्य मन्त्री विशाल लामा सहित भाजपाका प्राय सांसद र विधायकहरू आफ्नो क्षेत्रका रथयात्राहरूमा सहभागिता गर्नेछन्। स्मरण रहोस्, सिलगढ़ी इस्कनको रथयात्रादेखि लिएर राज्यका कैयन रथयात्राहरूका लागि राज्य सरकारले 5.5 लाख रूपियाँको सहयोग राशि प्रदान गरेको छ। पुरीमा भगवान जगन्नाथको यस यात्रामा भोलि लाखौं भक्तहरू सामेल हुने अनुमान छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो, अब रहल समाचार। दार्जीलिङ नगरपालिकाले शहरलाई फोहोर मैला हुनदेखि जगाउन सार्वजनिक स्थानहरूलाई मैला बनाउने पर्यटकहरू तथा स्थानीय मानिसहरूमाथि जरिमाना लगाउन थालेको छ। आज दार्जीलिङ शहरमा एक विशेष अभियान चलाई निर्धारित मैला ढुवाङहरूमा फोहोर मैला नफाली जताभावी फाल्नेहरूलाई जरिमाना लगाएको समाचार प्राप्त भएको छ। कतिपय पर्यटकहरूले आफूलाई थाहा नभएकोले मैला फालेको र माफी मागे तापनि जरिमाना लगाइएको छ। नगरपालिकाले विगत

0: एक जुलाईदेखि नै शहरमा गन्दगी अर्थात फोहोर मैला फाल्नेहरू विरूद्ध कार्यवाही गर्न थालेको छ। पर्यावरण संवेदनशील क्षेत्र ईएसजेड को दायरा 5 किलोमीटर देखि 1 किलोमीटर पार्ने प्रस्ताव केन्द्र सरकारलाई पठाइनेछ। उक्त कुरा राज्यका वन मन्त्री मनोज उरावले आज सिलगढ़ीमा एउटा महत्वपूर्ण प्रशासनिक बैठकपछि भन्नुभयो। उहाँले पर्यटनलाई थप टेवा दिन तथा पर्यावरणको संरक्षणलाई ध्यानमा राख्दै बैठकमा पर्यटन मन्त्री डाक्टर शंकर घोष, वित्त राज्य मन्त्री तथा परिवहन राज्य मन्त्री आनन्दमय वर्मन, जिल्ला प्रशासन, वन विभागका अधिकारीहरू तथा दार्जीलिङ लोकसभा सांसद राजु विष्ट, विधायक शिखा चटर्जी आदि उपस्थित थिए। स्मरण रहोस्, इको सेन्सिटिभ जोनको दायरा 5 किलोमिटर हुनाले सिलगढ़ीको विकासलाई अवरूद्ध गरेको छ।
1: ये एक रूटीन बैठक था, आप ये सब लोग पता है कि सिलीगुड़ी अफेक्टेड था एक्चुअली वो इको सेंसिटिव जोन को लेके। ये था लगभग 5 किलोमीटर, तो इसमें काफ़ी तरह से दिक्कतें आ रही थी, समस्या आ रहा था, तो इसको लेके एक ड्राफ्ट किया गया था, उसमें से 5 किलोमीटर घटा के 1 किलोमीटर किया जाए ताकि सब सुविधा हो। तो इसको आज फाइनल करने का मीटिंग था, तो हमारे लगभग सभी विधायक, मिनिस्टर्स आनंदमय वर्मन, मिनिस्टर इंचार्ज टूरिज्म शंकर दा, राजू बिष्टा जी, ऑनरेबल एमपी शिखा दी, ऑनरेबल एमएलए सहित सभी डिपार्टमेंट सब समेत सबसे आलोचना हुआ।
0: टीएमसी नेत्री तथा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीका एकदमै निकट सहयोगी अनि पूर्व मन्त्री मदन मित्राले टीएमसीबाट राजीनामा दिएका छन्। ममता ब्यानर्जीको एकदमै विश्वस्त तथा स्थापनाकालदेखि नै ममताको साथमा रहेका मदन मित्राले पार्टी महासचिव अभिषेक ब्यानर्जी विरूद्ध तीखो प्रहार गरेका छन्। पार्टीको सबै पदहरू र साधारण सदस्यतादेखि त्यागपत्र दिँदै मित्राले ममता विरोधी टीएमसी गुटमा सामेल भएका छन्। श्री मित्राले आरोप लगाउँदै भनेका छन् कि अभिषेक ब्यानर्जीलाई पार्टी हितमा महासचिव पद छोड्न परामर्श दिएका थिए, तर अभिषेकले पद नछोड्दा टीएमसी आज भताबुङ्गा भएर गएको हो। फिफा विश्वकप फुटबल टुर्नामेन्ट 2026 अन्तर्गत दोस्रो सेमी फाइनल म्याच अर्जेन्टिना र इङ्ल्याण्डमाझ हुनेछ। यो म्याच आज राति 12:30 बजेदेखि शुरू हुनेछ। पहिला सेमी फाइनल म्याचमा स्पेनले फ्रान्सलाई 2-0 अन्तरले पराजित गर्दै स्पेन पहिले नै फाइनलमा पुगिसकेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। पश्चिम बंगाल सरकारले जीटीएको 2011-2026 सम्म र राज्यका निकायहरूमा तथा कथित भ्रष्टाचारका आरोपहरूको जाँच गर्न एउटा न्यायिक समितिको गठन गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले सिलगढ़ीमा शीर्ष सैन्य अधिकारीहरू, बीएसएफ, एसएसबी र पुलिसका महानिर्देशकहरूका साथ चिकन नेक सुरक्षा समीक्षा बैठक गर्नुहुनेछ। भगवान जगन्नाथ रथ यात्रा भोलि दार्जीलिङ पहाड़ तराई डुवर्स सहित राज्यमा भव्य रूपमा निकालिनेछ र फिफा वर्ल्ड कपको सेमी फाइनलमा आज राति अर्जेन्टिना र इङ्ल्याण्ड भिड्नेछ। यसका साथै अहिलेलाई प्रादेशिक समाचार पूरा भयो।
2: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্টজ। এখন শুনবেন হিন্দি ছায়াছবির গান। প্রথম ছবি লস্ট, শিল্পী পাপন, গানটিতে সুর দিয়েছেন শান্তনু মৈত্র।

राष्ट्रिय समाचार रक्षा राईबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। मन्त्री परिषदले हाइब्रिड एन्युटी मोडल, मोबाइल फोन निर्माण योजना, दुई बहुट्र्याकिङ परियोजनाहरू र युरियाको लागि राष्ट्रिय लगानी नीतिलाई दियो स्वीकृति। भारत र बेलायत बीच आजदेखि व्यापक आर्थिक तथा व्यापार सम्झौता र सामाजिक सुरक्षा सम्बन्धी सम्झौता भयो लागू। आज स्किल इण्डिया मिशनको 11 औं वार्षिकोत्सव मनाइन्दै अनि फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल। केन्द्रीय मन्त्री परिषदले आज राष्ट्रिय राजमार्ग 19 र उत्तर प्रदेशको वाराणसी रिङ रोड बीचको 46 किलोमिटर भन्दा बढ़ीको 6 लेनको ग्रीनफील्ड एलिभेटेड करिडोरलाई हाइब्रिड एन्युटी मोडलमा स्वीकृत गरेको छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै यस परियोजनाले राजमार्ग 19 र वाराणसी रिङ रोड बीच निर्बाध कनेक्टिभिटी प्रदान गर्ने, शहरको सड़क सञ्जाललाई उल्लेखनीय रूपमा कम गर्ने र शहरी गतिशीलतामा सुधार गर्ने जानकारी दिनुभयो। मन्त्री परिषदले 62,500 करोड़ रूपियाँको बजेट विनियोजन भएको मोबाइल फोन निर्माण योजनालाई पनि स्वीकृति दिएको छ। श्री वैष्णवले यो योजना आगामी 5 वर्षसम्म लागू हुने बताउनुभयो। यस योजनाले देशमा मोबाइल फोन उत्पादनको लागि योग्य बिक्रीमा 2.25%देखि 5%सम्म प्रोत्साहन सहयोग प्रदान गर्नेछ। यस योजनाले आफ्नो कार्यकालमा लगभग 39 लाख करोड़को संचयी मोबाइल फोन उत्पादन र लगभग 60,000 प्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।